0: भारत का अहम रोल उजागर होता है। ये सरबराह कॉन्फ्रेंस ऐसे वक्त हो रही है जब दुनिया को जोग्राफियाई सियासी कशीदगी, माशी गैर यकीनी सूरत हाल और नई टेक्नोलॉजी की तेजी से इर्तका के चैलेंज दरपेश हैं। पेश है एक रिपोर्ट।
1: जैसे ही इजलास शुरू होगा तो आलमी अदम तवाज़ुन को कम करना मेज़बानी करने वाले मुल्क की G7 सदारत सबसे अहम तरजीह बन जाएगा। सरबराह कॉन्फ्रेंस के सरकारी फ्रेमवर्क के मुताबिक G7 के रहनुमा जोग्राफियाई सियासी चैलेंजेस, बैन अल-अक़वामी अमन और सलामती, बाहमी इख्तिसादी तरक्की और अहम आलमी बहरान पर तबादले ख्याल करेंगे। ये तबादले ख्याल बंद कमरों में होंगे जो आज से शुरू हो रहे हैं। सरबराह इजलास में भारत की शिरकत आलमी जनूब की तरजीहात और तशवीश को उजागर करने के लिए एक मौका फराहम करेगी, जबकि अहम आलमी मसाइल पर भी मुजाकरात होंगे। फ्रांस से अंकित कुमार की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
0: उत्तर प्रदेश के गौतम बुद्ध नगर के जेवर में वाक़ नोएडा बैन अल-अक़वामी हवाई अड्डे से कमर्शियल परवाजों की खिदमात आज से शुरू हो गई हैं। जेवर हवाई अड्डे से लखनऊ के लिए पहली परवाज ने थोड़ी देर पहले उड़ान भरा। इस परवाज में MLA धर्मेंद्र सिंह 20 खवातीन समेत 172 किसानों के साथ हैं। ये वो किसान हैं जिनकी जमीन एयरपोर्ट के लिए हासिल की गई थी। लखनऊ पहुंचकर ये किसान वजीर आला योगी आदित्यनाथ से मुलाकात करेंगे। इंडिगो एयरलाइन की पहली परवाज लखनऊ से जेवर एयरपोर्ट के लिए सुबह 7:05 पर रवाना हुई। इसके बाद नोएडा से बेंगलुरु के लिए पहली बाकायदा कमर्शियल परवाज चलाई जाएगी।
2: यमुना एक्सप्रेसवे इंडस्ट्रियल डेवलपमेंट अथॉरिटी के तहत जेवर में बने इस हवाई अड्डे का इफ्तिदा वजीर आजम नरेंद्र मोदी ने इसी साल 28 मार्च को किया था। हवाई अड्डे के लिए करीब 1334 हेक्टेयर यानी तकरीबन 3300 एकड़ जमीन हासिल की गई है। पहले मरहले में 1,20,00,000 मुसाफिरों की सलाहियत वाले इस एयरपोर्ट से मुस्तकबिल में 22,50,00,000 मुसाफिरों को सहूलियत फराहम की जा सकती है। ये मगरबी उत्तर प्रदेश, दिल्ली NCR और पड़ोसी रियासतों के लिए एक नई हवाई कनेक्टिविटी देगा। एयरलाइन ऑपरेटर इंडिगो की परवाजें लखनऊ, बेंगलुरु, हैदराबाद, जयपुर, चंडीगढ़ और अमृतसर समेत 16 से ज्यादा शहरों के लिए शुरू होने वाली हैं। दीगर एयरलाइंस की परवाजें भी जल्द शुरू होंगी। मुसाफिरों की सहूलियत के लिए हवाई अड्डे से नोएडा और ग्रेटर नोएडा के लिए 100 इलेक्ट्रिक बसें चलेंगी। इनमें 90 जनरल और 10 डबल डेकर बसें शामिल हैं। लखनऊ से खबरनामे के लिए सुशील चंद्र तिवारी।
0: इम्तिहान कराने वाली कौमी एजेंसी NTA ने अंडर ग्रेजुएट तिब्बी तालीम के दाखिले के लिए NEET UG के दोबारा इम्तिहान के लिए एडमिट कार्ड्स जारी कर दिए हैं। उम्मीदवार NTA की सरकारी वेबसाइट neet.nta.nic.in से अपने एडमिट कार्ड डाउनलोड कर सकते हैं। NEET UG के दोबारा इम्तिहान इस माह की 21 तारीख को कराए जाएंगे, जो दोपहर 2 से शाम 5:15 तक होंगे। NTA ने उम्मीदवारों को मशवरा दिया है कि वो अपने एडमिट कार्ड्स डाउनलोड करने से पहले रिफंड के लिए अपने बैंक खाते की तफसीलात की तस्दीक करें। उसने उम्मीदवारों को यह भी मशवरा दिया है कि वह हिदायत पर अमल करें और साथ ही इतिलानामे पर अपनी तवज्जो मरकूज करें। भारत में पिछले 12 साल के दौरान वज़ीर-ए-आज़म नरेंद्र मोदी की दूर अंदेश क़यादत में सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास के वसूलों पर मबनी काबिले जिक्र तब्दीलियां हुई हैं। इस दौरान मोदी हुकूमत ने गरीब, किसानों, खवातीन और नौजवानों की बहबूद और उन्हें बाइख्तियार बनाने के लिए बहुत से अहम इकदामात किए गए। आकाशवाणी का खबरों का शोभा 12 साल विश्वास के, विकास के, जन कल्याण के मौजू के उन्वान से एक खसूसी फीचर नशर कर रहा है। आज हम भारत को 2047 तक विकसित भारत बनाने के तसव्वुर के साथ जदीद बुलंद ढांचा तामीर करने के सरकारी इकदामात पर नजर डालेंगे। पेश है एक रिपोर्ट।
1: किसी मजबूत और जदीद मुल्क की तामीर आलमी दर्जे के बुनियादी ढांचे पर मबनी होती है। पिछले 12 साल में भारत ने यकसर तब्दीली का एक बेमिसाल सफर तय किया है, जिसके तहत बुनियादी ढांचे पर सरकारी अखराजात में 6 इजाफा किया गया है। इस तरह 2014-15 ये अखराजात 2,00,000 करोड़ रुपए के थे, जबकि रवा माली साल में ये अखराजात 12,02,00,000 करोड़ रुपए के हो गए। मुल्क के शहरी ट्रांसपोर्ट में एक इनकलाब लाया गया। भारत के मेट्रो रेल नेटवर्क को तकरीबन 5 तौसी दी गई। आकाशवाणी के खबरों के शोबे से बात करते हुए दिल्ली की अलीशा ने, जो दिल्ली मेट्रो से रोजाना सफर करती हैं, अपने सफर के तजर्बे के बारे में बताया।
3: मेट्रो तो हमारी लाइफलाइन बन चुकी है। मुझे अपने ऑफिस के लिए रोज गुरुग्राम जाना होता है, जिसके लिए मैं मेट्रो का इस्तेमाल करती हूँ। मेट्रो में ट्रैवल करने की वजह से रोड पर होने वाले ट्रैफिक जाम से बच जाती हूँ।
1: भारत में आज दुनिया का दूसरा सबसे बड़ा सड़क नेटवर्क है।
4: قومی شاہراہ نیٹ ورک میں اضافہ کر کے اسے 146,000 کلومیٹر سے زیادہ کر دیا گیا ہے۔ ریلوے کے شعبے میں بھی بڑی تبدیلیاں نمایاں ہیں۔ بھارتی ریلوے سے متعلق بجٹ میں تقریباً 9 گنا اضافہ کر دیا گیا ہے، جس سے اس پورے نیٹ ورک میں جدید کاری کی گئی ہے اور مسافروں کے لیے بہتر سہولیات مہیا کی گئی ہیں۔ آکاش وانی کی خبروں کے شعبے سے بات کرتے ہوئے لکھنؤ سے وندے بھارت کی ایک مسافر پوجا نے کہا کہ یہ ٹرین بہت آرام دہ ہے، جس سے وقت کی بھی کافی بچت ہوتی ہے۔
5: وندے بھارت ٹرین شروع ہوئی، ہم ادھکتر اسی سے سفر کرتے ہیں۔ سب سے بڑھیا بات یہ ہے کہ سفر کرنے میں ٹائم بہت ہی بچتا ہے اور سیٹیں بھی آرام دائک ہیں۔ ٹرین میں آٹومیٹک دروازے بھی پسند آئے، کیونکہ اس کی وجہ سے یاتریوں کی سرکشا بنی رہتی۔ یہ ایک بڑھیا ٹرین ہے اور ہم چاہیں گے یا پورے دیش میں ٹرین چلے۔
0: یہ خبرنامہ آکاش وانی سے نشر کیا جا رہا ہے۔ 19واں ممبئی بین الاقوامی فلم فیسٹیول MIFF آج سے شروع ہو رہا ہے۔ شام کو ممبئی کے رویندر ناٹیہ مندر میں فلم فیسٹیول کی باقاعدہ افتتاحی تقریب منعقد ہوگی، جبکہ صبح سے ہی فلموں کی نمائش کی جائے گی۔ اس سال مقابلہ جاتی زمرے میں 52 بین الاقوامی اور 92 قومی فلموں میں سمیت کل 144 فلمیں دکھائی جائیں گی، جبکہ 13 ملکوں کے فلم ساز فلم فیسٹیول میں نمائندگی کر رہے ہیں۔ غیر مقابلہ جاتی زمرے میں شرکت کرنے والے 46 ملکوں کی 106 بین الاقوامی فلموں اور 96 قومی فلموں سمیت کل 202 فلموں کی نمائش کی جائے گی۔ فوجداری تحقیقاتی محکمے نے ترنمول کانگریس کے ممبر پارلیمنٹ ابھیشیک بینرجی سے 9 گھنٹے سے زیادہ دیر تک پوچھ تاچھ کی ہے۔ یہ پوچھ تاچھ ان سے پارٹی کے ارکان پارلیمنٹ کے جعلی دستخط کے ایک کیس میں ان کے مبینہ طور پر ملوث ہونے کے سلسلے میں کی گئی ہے۔ برمنگھم میں خواتین کے ICC T20 عالمی کپ کے گروپ اے کے پہلے میچ میں بھارت نے کل رات روایتی حریف پاکستان کو 64 رن سے ہرا دیا۔ بھارت نے پاکستان کے سامنے جیت کے لیے 171 رن کا نشانہ رکھا تھا، لیکن پاکستان کی پوری ٹیم 17 اوور میں 106 رن بنا کر آؤٹ ہو گئی۔ پہلے بلے بازی کرتے ہوئے بھارت نے مقررہ 20 اوورز میں 6 وکٹ پر 170 رن بنائے تھے، جس میں اسمرتی مندھانا نے 44 گیندوں میں 68 رن بنائے۔ انہیں میچ کا بہترین کھلاڑی قرار دیا گیا۔ آکاشوانی کے خبروں کا شعبہ ہندی اور انگریزی میں براہ راست نشر ہونے والے اپنے فون ان پروگرام پبلک اسپیک میں آج رات 9:30 بجے یوگا سے متعلق پروگرام نشر کرے گا۔ پروگرام کے دوران سامعین صحت اور یوگا سے متعلق اس موضوع پر اپنے سوالات ٹیلی فون نمبرز پر پوچھ سکتے ہیں۔ 01-2331-7781 01-2371-7106۔ یہ تھی خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں حسین اختر۔
1: شکریہ اسد اللہ۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے بیشتر اردو اخباروں نے الگ الگ خبروں کو اپنی شہ سرخی بنایا ہے۔ روزنامہ انقلاب اور پرتاب سمیت آج کے سبھی اخباروں نے وزیراعظم نریندر مودی کے دورہ فرانس کو اہمیت کے ساتھ شائع کرتے ہوئے وزیراعظم کے اس بیان کو نمایاں کیا ہے کہ بھارت ٹیکنالوجی کے میدان میں عالمی طاقت کے طور پر ابھر رہا ہے۔ انہوں نے عالمی سرمایہ کاروں، محققین اور صنعت کاروں کو بھارت کے ساتھ مل کر کام کرنے کی دعوت دی۔ بھارت کے خلائی شعبے میں نمایاں تبدیلی، یہ ہمارے قومی شعور کا اہم حصہ بن چکی ہے۔ مرکزی وزیر ڈاکٹر جتیندر سنگھ کے اس بیان کو آج کے اخباروں نے نمایاں کیا ہے۔
0: اور اب آخر میں خاص خاص خبریں ایک بار پھر۔ امریکہ اور ایران فوجی کارروائی ختم کرنے، آبنائے ہرمز کھولنے اور ایرانی بندرگاہوں کی امریکی بحری ناکہ بندی ختم کرنے پر رضامند ہو گئے ہیں۔ وزیراعظم نریندر مودی آج برتیسلاوا میں سلوواکیا کے اپنے ہم منصب رابرٹ فیکو سے بات چیت کریں گے۔ 52ویں G7 سربراہ کانفرنس آج فرانس کے شہر ایوان میں شروع ہوگی۔ وزیراعظم مودی کل آؤٹ ریچ سیشن میں شرکت کریں گے۔ جوہر میں نوئیڈا بین الاقوامی ہوائی اڈے سے آج صبح کمرشل پروازیں شروع ہو رہی ہیں۔ امتحانات کا انعقاد کرانے والی قومی ایجنسی نے نیٹ UG 2026 کے دوبارہ امتحان کے لیے ایڈمٹ کارڈز جاری کر دیے ہیں۔ یہ امتحانات اس مہینے کے 21 تاریخ کو ہوں گے۔ اور کرکٹ میں برمنگھم میں ایجبسٹن میں خواتین کے ICC T20 عالمی کپ کے پہلے میچ میں بھارت نے پاکستان کو 64 رن سے ہرا دیا ہے۔ اسی کے ساتھ آکاشوانی سے خبرنامہ ختم ہوا۔